0: मुख्तार, क्या मैंने ठीक सुना?
1: हाँ शेख, बेदार हो जाओ, होशियार हो जाओ, हम बर्बाद हो गए।
0: हाय मेरी गफलत, मैं तुमसे इल्तिमास करता हूँ मेरे अजीज, कुछ ऐसा कर दो कि मैं गांव से बाहर निकल जाऊं।
1: कैसे शेख, कैसे? उन्होंने बस्ती को मुहासरे में ले लिया है।
0: अपनी भेड़ों के रेवड़ को चलाने ले चलो, मैं तुम्हारे रेवड़ में छुप जाऊंगा।
1: मेरे पास रेवड़ कहाँ है मेरे भाई? मेरा तो कुल असासा 10 बकरे और 2 भेड़े हैं। सिर्फ एक तरकीब है मेरी नजर में।
0: कौन सी तरकीब मेरे अजीज?
1: तुम्हें मरना होगा।
0: मैं मर जाऊं?
1: भाई नहीं, बस करो मेरे भाई। मेरी बच्ची ने वसीयत की है कि मैं और उसकी माँ उसे दफनाए, वो भी अकेले। चलिए जाओ मेरे भाई, आप लोगों ने बड़ी तकलीफ उठाई, बहुत ज़हमत हुई आप लोगों को, मैं बहुत मशकूर हूँ आपका, खुदा आपकी मफ़रत करे। मुर्दे की वसीयत पर अमल करना वाजिब
2: है।
1: इजाजत दीजिए कि मैं और उसकी माँ अपने जिगर गोश्ते को सुपुर्द
2: करूँ।
3: जैसी आपकी मर्जी बाबा, खुदा आपको सब्र दे।
2: برادران،
3: ہمیں یہ اندیشہ ہے کہ فرزند رسول کے قاتلوں میں سے کچھ افراد آپ کی بستی میں چھپے ہوئے ہیں،
2: میری جگر
3: کسی تندور میں یا کسی قبیلے میں۔ آپ لوگوں سے اجازت لے کر ہم پورے محلے کی تفتیش کرنا چاہتے ہیں، آئیے۔
2: ہائے میری لاڈلی، ہائے میری عزرا، عزرا، ارے عزرا،
1: یہ عزرا نہیں ہے،
4: عزرا نہیں؟
1: نہیں،
4: تو پھر عزرا کہاں ہے؟
1: پتہ نہیں، میں نے ہر جگہ عزرا کو تلاش کر لیا مگر عزرا کا کوئی ٹھکانہ نہیں مل سکا، گویا دھواں بن کے اڑ گئی ہو۔
4: تو یہ جنازہ کس کا ہے؟
1: یہ شیخ سنان ہے، مختار کے آدمی سے ڈھونڈنے کے لیے آئے تھے تو میں نے اس سے مجبوراً کفن میں چھپا دیا۔
0: کیا وہ لوگ چلے گئے میرے بھائی؟
1: جا رہے ہیں، چپ رہو، انہیں مزید دور جانے دو۔
0: کیا کر سکتا ہوں سوائے خاموشی کے، میرے پاس اور کوئی چارہ کار بھی نہیں۔